0: POJK के अवाम की भारतीय हुकूमत से मदद की अपील खित्ते में जारी बहरान की गहराई को उजागर करती है। ईरान के आजहानी आला रहनुमा आयतुल्ला अली खामेनेई को अलविदा कहने के लिए तेहरान में लोग बहुत बड़ी तादाद में जमा हुए। यूक्रेन की राजधानी कीव पर रूस के हमलों में 18 अफराद हलाक हो गए। और फीफा वर्ल्ड कप में आज रात अमरीका में पुर्तगाल और स्पेन का मुकाबला राउंड ऑफ 16 के मैच में होगा। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी इंडोनेशिया के दो रोजा सरकारी दौरे पर कल शाम जकार्ता पहुंचे। जकार्ता हवाई अड्डे पर इंडोनेशिया के सदर प्रबोवो सुबियांतो ने वज़ीर-ए-आज़म का इस्तकबाल किया। नीज इंडोनेशिया के सीनियर वुजरा, इंडोनेशिया में भारतीय सफीर और भारतीय बिरादरी के अरकान ने जनाब मोदी का पुरजोश खैर मकदम किया। सोशल मीडिया पर जारी एक पोस्ट में जनाब मोदी ने कहा कि भारत और इंडोनेशिया ने 2018 में अपने ताल्लुकात को बुलंदी अता करके उसे जामे कलीदी शराकतदारी का दर्जा अता किया था, जिससे अवाम को बहुत फायदा पहुंचा। वजीर आजम मोदी के इस्तकबाल में इंडोनेशिया और भारत के रिवायती रक्स पेश किए गए, जिससे दोनों मुल्कों के दरमियान गहरे तहजीबी और सकाफती रिश्ते की अक्कासी होती है। इस मौके पर भारतीय बिरादरी ने जनाब मोदी का पुरजोश अंदाज में खैर मकदम किया। अपने दौरे में वजीर आजम मोदी इंडोनेशिया के सदर प्रबोवो सुबियांतो के साथ दोतरफा बातचीत करेंगे। तवक्को है कि बातचीत के दौरान तिजारत, सरमायाकारी, दिफा, बहरी सलामती, डिजिटल टेक्नोलॉजी और सकाफती तबादले को मरकजी हैसियत हासिल रहेगी, जिससे भारत और इंडोनेशिया के दरमियान जामे कलीदी शराकतदारी को मजीद तकवीत मिलेगी। आकाशवाणी से बात करते हुए भारतीय बिरादरी के अराकीन ने वजीर आजम के दौरे से मुतालिक अपने जोशो जज्बे का इजहार किया और एतमाद जाहिर किया कि यह दौरा दोतरफा ताल्लुकात को मजीद मुस्तहकम करेगा और तिजारत तो सरमायाकारी के लिए नए इम्कानात पैदा करेगा। भारतीय बिरादरी ने इंडोनेशिया में कारोबार करने में आसानी से मुतालिक भी मुस्बत ख्यालात का इजहार किया और कहा कि भारतीय बिरादरी इंडोनेशिया के साजगार माहौल में अपनी सकाफती पहचान बरकरार रखते हुए इंडोनेशिया में रच बस गई है। वजीर आजम नरेंद्र मोदी ने कहा है कि डॉ श्यामा प्रसाद मुखर्जी एक अजीम मुहिब वतन और भारत की सालमियत के लिए वक्फ एक दूर अंदेश शख्सियत थे। डॉ मुखर्जी की 125वीं यौम पैदाइश के मौके पर अपने एक वीडियो पैगाम में जनाब मोदी ने कहा कि डॉ मुखर्जी के ख्यालात नए भारत के लिए रहनुमाई फराहम करने में अहम रोल अदा कर रहे हैं। उन्होंने कहा कि हुकूमत डॉ श्यामा प्रसाद मुखर्जी की 125वीं सालगिरह को 2 साल कौमी जश्न के तौर पर मना रही है। वजीर आजम ने कहा कि इस तकरीबात का आगाज पिछले बरस 6 जुलाई को हुआ था और यह अगले बरस 6 जुलाई तक जारी रहेगी। उन्होंने कहा कि डॉ मुखर्जी की जिंदगी एक तरगीब है जो बताती है कि किस तरह एक तसव्वुर एक अवामी तहरीक के तौर पर अपनी तकमील को पहुंचता है। वजीर ख्वाजा डॉ एस जयशंकर कतर का अपना दौरा मुकम्मल करने के बाद मगरबी एशिया के अपने दौरे के दूसरे मरहले में कल बहरीन पहुंचे हैं। डॉ जयशंकर ने मनामा में बहरीन के अपने हम मनसब डॉ अब्दुल लतीफ बिन राशिद अजियानी से मुलाकात की। सोशल मीडिया पर एक पोस्ट में डॉ जयशंकर ने कहा कि मीटिंग के दौरान उन्होंने भारतीय बिरादरी की खुशहाली को यकीनी बनाने के लिए बहरीन के अपने हम मनसब की इंतहाई सताइश की। दोनों वुजरा ने बाहमी तआवुन को मजीद बढ़ाने और खित्ते में जारी अहम वाकयात के तनाजुर में तबादले ख्याल भी किया। डॉ जयशंकर मगरबी एशिया के अपने दौरे के हिस्से के तौर पर कुवैत और ओमान भी जाएंगे। मणिपुर में आसाम राइफल के दो अहलकार उस वक्त हलाक हो गए जब मुश्तबा मिलिटेंट्स ने एक काफिले पर घात लगाकर हमला किया। पुलिस के मुताबिक यह हमला उखरुल जिले में दोपहर तकरीबन 2 बजे किया गया। पाकिस्तान के कब्जे वाले जम्मू कश्मीर POJK के अवाम की भारतीय हुकूमत से मदद की अपील खित्ते में जारी बहरान की गहराई को उजागर करती है। POJK में एक महीने से ज्यादा वक्त से एहतजाज जारी है। एक सरकारी अहलकार ने बताया कि अपील की नौयत बिलखसूस इसलिए तशवीशनाक है कि POJK के लोग भारत से दवाइयां और जरूरी गजाई अशिया तलब कर रहे हैं। فیلڈ مارشل آصف منیر کی ہدایت پر پاکستانی اداروں نے پچھلے 20 دن سے خطے کے لیے راشن اور دوائیوں کی سپلائی روک دی ہے. لوگوں کو غذائی ساز و سامان کی انتہائی کمی کا سامنا ہے، جبکہ احتجاج کے دوران زخمی ہونے والے افراد ضروری طبی دیکھ بھال سے بھی محروم ہیں. اس ناکے بندی کا آغاز غذائی اشیاء کی سپلائی کی معطلی سے ہوا اور بعد میں اس میں دوائیاں بھی شامل ہو گئیں، اور اس طرح انسانیت سے متعلق صورتحال مزید بدتر ہو گئی. کئی باشندے اب پی او جے کے سے باہر نکلنے اور بھارت میں داخل ہونے کی کوشش کر رہے ہیں. یہ کارروائی انتہائی ظالمانہ ہے اور کئی لوگ اب مزید برداشت کرنے کی سکت نہیں رکھتے اور وہ بحفاظت بھارت پہنچنے کے خواہش مند ہیں. جوائنٹ عوامی ایکشن کمیٹی نے بھارتی حکومت سے لائن آف کنٹرول کھولنے کی اپیل کی ہے. یہ درخواست پاکستانی فوج کے اس حالیہ فیصلے کے تناظر میں سامنے آئی ہے، جس میں اس نے کہا ہے کہ اگر چاہے احتجاج میں کمی نہ آئے تو گولیاں چلانی شروع کر دی جائیں. ادھر جوائنٹ عوامی ایکشن کمیٹی نے پاکستان حکومت کو اس کی مانگیں پوری کرنے کے لیے 48 گھنٹے کا الٹیمیٹم دیا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. اعلی رہنما مرحوم آیت اللہ علی خامنئی کے جسد خاکی کے جلوس کے لیے کل ایران کی راجدھانی تہران میں سوگوار سیاہ لباس میں ملبوس تھے. ایرانی پرچم میں لپٹے خامنئی کے جنازے کے ساتھ ان کے متعدد اہل خانہ کے جنازے بھی شامل تھے، جو اسرائیل اور امریکہ کی جانب سے جنگ کے آغاز میں 28 فروری کو فضائی حملوں میں مارے گئے تھے. ان کے جسد خاکی کو امام کے روزے سے مشابہت کرتے ہوئے ایک ٹرک پر رکھا گیا. اس تقریب کو ایران کی مذہبی قیادت نے قومی اتحاد اور طاقت کے مظاہرے کے طور پر پیش کیا ہے. یہ سب ایسے وقت میں ہو رہا ہے جب ایران جنگ کے مکمل خاتمے کے لیے امریکہ کے ساتھ مذاکرات جاری رکھے ہوئے ہے. حکام نے سوگ کے دوران سڑکوں اور ملک کی فضائی حدود کو بند کر دیا ہے اور روز مرہ کی زندگی کے معمولات کو معطل کر دیا ہے. یہ سوگ سنیچر سے شروع ہوا اور جمعرات تک جاری رہے گا. جناب خامنئی کو مشہد میں امام رضا کے روزے کے احاطے میں دفنایا جائے گا. یوکرین میں آج صبح روس کی جانب سے راجدھانی کیف پر میزائلوں اور ڈرونز کے حملوں میں 18 افراد ہلاک اور 60 دیگر زخمی ہو گئے. مقامی حکام کے مطابق راجدھانی کیو میں 12 افراد ہلاک ہوئے، مزید 6 افراد کیو کے وسیع علاقے میں ہلاک ہوئے. یوکرین کی فضائیہ نے کہا ہے کہ روس نے حملے میں بیلسٹک میزائل، کروز میزائل اور ڈرونز کا استعمال کیا. پوڈلسکی ضلع میں ایک رہائشی عمارت جزوی طور پر گر گئی. دارنیستریا ضلع میں بہت سی کئی منزلہ عمارتوں کو نقصان پہنچا، جس میں لوگوں کے ملبے کے نیچے پھنسے ہونے کا اندیشہ ہے. یہ حملے ترکی میں ناٹو کے اہم سربراہ اجلاس سے ایک روز قبل ہوئے ہیں، جس میں امریکی صدر ڈونلڈ ٹرمپ کی شرکت کرنے کی توقع ہے. جمعرات کو کیو میں روس کے حملے میں 31 افراد ہلاک ہوئے تھے. فیفا عالمی کپ میں امریکہ کے ارلنگٹن میں آج راؤنڈ آف 16 کے ایک میچ میں پرتگال کا مقابلہ اسپین سے ہوگا، جبکہ اسی راؤنڈ کے ایک اور میچ میں ساتھی میزبان امریکہ بیلجیم سے صبح سیٹل میں مقابلہ کرے گا. انگلینڈ، ناروے، مراکش اور فرانس کوارٹر فائنل میں پہنچ چکے ہیں. آج صبح راؤنڈ آف 16 کے ایک میچ میں انگلینڈ ساتھی میزبان میکسیکو کو 2-3 سے ہرا کر کوارٹر فائنل میں پہنچا. راؤنڈ آف 16 کے ایک اور مقابلے میں ناروے نے برازیل کو ایک کے مقابلے 2 سے شکست دی اور کوارٹر فائنل میں اپنا مقام بنایا. آخر میں خاص خبریں ایک بار پھر. وزیراعظم نریندر مودی انڈونیشیا، آسٹریلیا اور نیوزی لینڈ کے 3 ملکوں کے اپنے دورے کے پہلے مرحلے میں جکارتا پہنچ گئے ہیں. پاکستان کے قبضے والے جموں کشمیر پی او جے کے عوام کی بھارتی حکومت سے مدد کی اپیل خطے میں جاری بحران کی گہرائی کو اجاگر کرتی ہے. ایران کے آنجہانی اعلی رہنما آیت اللہ علی خامنئی کو الوداع کہنے کے لیے تہران میں لوگ بڑی تعداد میں جمع ہوئے. یوکرین کی راجدھانی کیف پر روس کے حملوں میں 18 افراد ہلاک ہو گئے ہیں. اور فیفا ورلڈ کپ میں آج رات امریکہ میں پرتگال اور اسپین کا مقابلہ راؤنڈ آف 16 کے ایک میچ میں ہوگا. اسی کے ساتھ عالمی خبروں کا یہ بلٹن اب ختم ہوا.
1: میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن اے آئی آر اور ڈی ڈی فیڈیش پر یہ آکاشوانی کی اردو سروس ہے. کلاسیکی موسیقی میں جب سنیے بھجن سوپوری کا سنتور پر بجائے راگ کروانی.